ليه طايحين هاك دي بابل خطير يعني ار جي زول بوي يقول لك من بليس غاين كلوم زي انت ناين لا بلاي ليت تور كي تان كفلان فايف يقولون ابا هن لو مو مش انت جيم هاك دي باي او تسكيو تيري او مي تسام اوميغا سانغ تي يان لل تشيانغ زول بوي اي تشيانغ تي بب اي بلاي ليت تور كا اي ميل تشات نان تان او شي سي اي ميل تشات مان تان شي سي ل تشان ان دي تي نوام لرون تي ا Omega sangte ting akte pate Morisa di ai meng moite a dong a sai tlo vi kung te te chunga thin lung takin lom thu ka soya he zain chu ka hu nom dan hi an han dang dai khopa he dar ruka hianin tu na ka segment hi zo do na swarin ka segment le hi dar kwa te kharo ni do na chuwan zani neng poni se milongai thareng ola o chuwan chani dar kwa krong ki le don thau in la du zong te khalo i lo ngai twa lok le ula dar kwa kani mule thap thapang o roll call kan ne yang chani ne zet sai lo hian zol zol boi te zain chin kom le chul me aron sai thiam te sa hi lai ngal ve samo ke wala lo la lang lo mama ole eng poni se he segment ta na kan lan nu nung ber kan ngai thla khun lo thleng le ta a sms cute lut tuk mai mi ron thon tu song song te chunga lom thu ka soya dar kwa a in mu le cheu kan tum don nia o chumi chung chwa in ti tur ang ang te kalo ti sang sang ula fm zo oi ro kha chulo ngai thla reng ula kha kan nen ti ni kan in chani chu he lan nu nung ber hi tu da mi lo ngai thla tu le sms thon tu song song te tan khan ka hlan fai fek don ani o दोस्तों इस खंड के लिए सबसे आखिरी गीत सुनने का फिर से वक्त आ गया है और मैं फिर से वापस लौटने वाली हूँ ठीक 9:02 में तो चलिए इस खंड के साथ आप सभी से मैं अलविदा लेती हूँ इस प्यारे से गीत के साथ ये है चार कदम पीके फिल्म से जिसमें हमारे प्यारे सुशांत सिंह राजपूत और अनुष्का शर्मा आमिर खान जैसे किरदार निभाया था तो चलिए ये गाना आपके लिए आप सुन रहे हैं आकाशवाणी FM 100.7 आपके साथ है आरजे ज्वाल बोई